0: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क।
1: बीमारी हक दे अविलाजी सुनत अमल ले, अविलाजी सुनत अमल ले।
2: ओस कचेरे तासु तदा से अमराज भी चितासु वरना डेर परेशान आयो और डेर गर्जिदली कड़िदली डेर गर्जिदली कड़िदली
1: नो बिल्कुल मायूसके गई माँ मायूसके गई माँ। अलशिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े او ده حکیم مولانا نور الهدى سیبنا پل علاج ترلاسه کولی شی
2: او ده نور معلوماتو ده پارا پا دغلمبر کال کولی شی
1: 0319-55-23-404
3: ویلکم تو ویڈیو امان 88.4
4: د ضلع ټانګ د حلقو د پاره د خوشحالۍ زیری اوس تاسو ته د معیاري علاج د پاره چرته هم د تلو ضرورت نشته اوس تاسو په خپل هر ټانګ کې د هر قسمه بیماری علاج په اسانه کیدلی شي مثلا پټو دردونه جوړونو دردونه بواسیر خونی بدی نواسیر ګردے کاڼے تریہ کاڼے جوړونو دردونه پټو دردونه د دې نه علاوه د زنانا او مردانا هر قسمه پټو مرضونو علاج په اسانه کیدلی شي نو پتا یاد ساتئ صحت هم یو میډیکل اسپتال نور مارکیٹ پرانا ڈکھانا گلی تنگ بازار ٹانگ موبائل نمبر 0331-66-32-231 شکریہ
5: It's 9 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
3: Welcome to Radio Aman 88.4.
6: You are listening to Radio Aman Network.
7: We got more hits for you, so stay tuned.
6: 88.4 FM.
1: Zamzam Hair Shampoo and Zamzam Hair Oil. Zamzam Hair Oil. د ویختانو کلاکړی یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک آیا ستاسو په ویختانو کې خشکی ده ویختان مو غرزيږي ویختان مو ودن کوي یا مو ویختان ماتيږي زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فار دی کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي نو بالکل جی هم اوس ځان له انتخابو کی زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چهایست مو یو فدوشی نو د ملاویدو پته یاد ساتئ فرنٹیر فرنیچر چارفائی نائلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی رابطہ نمبر 0343-912-1745
8: सिर्फ 20 या 25 दिन में हम आपके गंजे सर को इंशाल्लाह बालों से भर देंगे सर की जिस जगह से आपका बाल गिरा है बिल्कुल अल्लाह के करम से उसी जगह पर बाल आपका वापस आएगा वो भी इंतहाई तेजी के साथ और इंशाल्लाह फिर मरते दम तक आपके बाल गिरेंगे नहीं ये ऑयल सिर्फ और सिर्फ 3 या 4 दफा आप सर पर अप्लाई करेंगे और उसके बाद इंशाल्लाह हमेशा हमेशा के लिए अल्लाह के करम से आपके बाल गिरना बंद हो जाएंगे हमारी प्रोडक्ट अल्हम्दुलिल्लाह बिल्कुल ओरिजिनल خالص اور ایک نمبر ہے اس میں اللہ کے کرم سے کسی قسم کا کوئی جھوٹ اور غلط بیانی بالکل ہرگز نہیں ہے اس کے علاوہ بالوں کی ہر قسم کی بیماری انشاءاللہ ہفتے بھر میں ختم ہو جائے گی چاہے بال چر ہے خشکی ہے سکری ہے روکھا پن ہے یا گروتھ کا ایشو ہے ابھی ہم سے رابطہ کریں مکمل معلومات لیں اور اگر آپ کو تسلی ہوتی ہے تو ہمیں آرڈر آپ کر سکتے ہیں بہت شکریہ السلام علیکم ورحمۃ اللہ

0: स्वीट ब्रू कसे ताता वेम ची मग ना कसे वेम ची जे काल को मनु बिल्कुल जी कालो का मुंग चा तम नकारी को खाम गुसम और गुसा गुसा और हसम ओ बिल्कुल ना खाम एक्सबी हुरैन भाई अली शफाक को शो में वेलकम एंड बहुत सारा सलाम भाई अली शफाक से कहो कि उर्दू की बात मैं भी उसकी साइड हूँ क्योंकि मैं भी उर्दू को लाइक करती हूँ. ओके जी हुरैन इस तरह है ना कि मैं सारी जुबानों में बात करूंगा ठीक है, कोशिश करूंगा कि सारी जुबानों में बात कर लूँ. सारी जुबानों में क्या कि उर्दू और पुश्तो में, इसके अलावा मुझे कुछ नहीं आता. जी उर्दू भी मेरे गुलाब भी है, इंग्लिश भी तो वो तो रंगीला है. सलाम गंडापुर लाला जुमा मुबारक शोदेखा बिल्कुल जिस्ता पशान खैसा रखा मातनात प्ले का जन्नत बवी जानान बवी यारान बवी और सरवी वालेकुम अस्सलाम नीदर तप्ले कुमजा स्ता उदा परमाइश ने पूरा. गुड मॉर्निंग अस्सलाम वालेकुम भाई सिंह शो सुपर एंड उडू पर्दा आजमाद तरफ ना खुरें तस्सलाम और दीना इलावा टोलू तस्सलाम मी जर्मेश फ्रॉम कामरा. ओके जी थैंक यू सो मच जर्मेश, लेट्स सी हु इज द फर्स्ट एंड लकी कॉलर ऑफ द शो. अस्सलाम वालेकुम.
1: वालेकुम सलाम व रहमतुल्लाहि व बरकातहू. सम भाई शरंगा चल रहा खैर ला
0: आज बिल्कुल जी शेम बराबर यम था सुनेंगे जी ता शेम बराबर यम मुझ खदाई
1: अल्हम्दुलिल्लाह तो आया सब खैर वा
0: अल्हम्दुलिल्लाह बिल्कुल बखैरियत अल्हम्दुलिल्लाह पमजू की तेरे शवला अनवर बंदीवान से सरंगे शोए बराबर ये माशाल्लाह अगर तुम जमा अंडरस्टैंड हो तो सलाम हुआ हो इस ना कॉस्मेटिक हो तो हर कली वाया माशाल्लाह
1: बस ना सी सर माशाल्लाह री पूरा उगरा बेगा परानो से देर मौसम है ठंडा कड़ाई दा
0: ये रता सुसु खुश नसीब खल के बंदीवान से भर और रस दरबानी बारान भी
1: माशाल्लाह दी ओस मुदा गट कोसुना जलसे और दवाई दा मेरा खस्ते दा कंबला मेरा और राखस्ते दा
0: ये खुदा ये पाक ओली दुमरे यखनी दा साड़े दी माशाल्लाह जी माशाल्लाह
1: माशाल्लाह
0: आमीन आमीन बस अल्लाह दीदा का मौसम दिल तो हम रावली
1: आमीन आमीन
0: वालेकुम अस्सलाम सलीम सेफ संग चल रहे
1: यार देख से शुक्र लखम दे बस सबा मन से आलू को लेके मैं और आजवा का ना
0: जी जी
1: आप बस प्रोग्राम सर वो लगा वाला वो दाखल जी राजी और वो रहा था उन्होंने खुदा सर्दी दास सर्दी को मौसम तो खुले हवा चली थी
0: माशाल्लाह जी माशाल्लाह
1: अच्छा बराबर मौसम दो वाले परुण बरान वसले बस हुकूमत और उन्होंने आवाम दे रहा था
0: माशाल्लाह बस ठीक दे कहना दा खुदे रखा खबर है दा
1: बल हुकूमत है कहना दा खल खुशे कर राजी कहना जियो खोरी डर विदिन की दलता राजी कहना टोल
0: ठीक शु जी
1: वो इसलिए कहना
0: आओ जी आओ माशाल्लाह जी माशाल्लाह बस दी जुंगली था सा गरीब खानी था बस हर सड़े राजी कहना था ना तपोस पुख्तन है गई
1: यार बिल्कुल हुकूमत दगा से खबर द सच न सब से अल्लाह दी दो खल को कदर उठी अल्लाह दी दो इज्जत उठी टमाटर हर रोज उठी है
0: जी
1: और रोज जमा सडेर मजलिस को मा दे को उस पर वे जालम रे सर वाला दा लक दो मुफ्त का सोल इज न वाल हुकूमत तेल की थी और रोज की बीमार हो गया था मालिक को मारे वर का वाला
0: माशाल्लाह जी माशाल्लाह
1: अबे हुकूमत मतलब दे वेले से उसने की बात दी जो रोज न बाद में इंशाल्लाह वेला भला खलो
0: इंशाल्लाह जी इंशाल्लाह नुसंगा अचितासुला सलीम से जमुंगा सुकराशिनो त इजना हवाले से तपोस पुख्तना की तासु तस मशवरा वर कोई
1: खबरदार छदा आसान भाई
0: जी जी
1: ये वरे उरा दे जमा छो फ्रे से मात्रा की तकरीबन दा दे मा दे को मतलब तो लो तो दगा मशवरा और कुता और कोई पूरा जानते प्रोग्राम इदा से ऊपर कोना दा
0: आओ जी आओ ماشاءاللہ مطلب دا صورت وای چی واخلا ریزلٹ ادھر تدر نہ کو نوراش زمانہ پیسے واخلا
1: ما ته پته ده چې ریزلت ورکړی کنه چې ریزلت نه ورکول ما به داونه کول ریزلت ورکړی کنه چې ریزلت ورکړی ما نه به پیسې څنګه اخلي هاتی ریس ما
0: شو یاد بالکل جی پکار دا اخو چې ریزلت ملاو شو بیا به زما شکریا ل راضی
1: ہاں بالکل ما ته ټول راضی دا سه نه کټ بغنا تر دې ټوریس نه اوره له دو سم نه زیات تا څنګه
0: ماشاءالله جی ماشاءالله ماشاءالله
1: ہاں بالکل به کومه دا پروگرام تیر شي غوړم ما غنا تر به یې نه سی ولی جوړور ټول جټا تر ټول به سنی ټول مروات ټول ګنده پورې ټول کندی خانا دا مطلب دې ډاک ضلع ول مسعود دی وزیر دی دا چې ټول کبایل دی ټول دلته ما ته راځي
0: ماشاءالله جی ماشاءالله کولی خبره موکړه بس سلیم سے جی
1: ما شخصلی ورور شاسونه ورته ورکړی دی ما سره ورور همڅکه باندې ناشې که دولت پانی که غریبی ټول یوې یوې سخت ناشې
0: ماشاءالله جی بهترین خبره موکړه بس الله مو دغه اتفاق نصیب کو اولاد استاسو د جونګړه همیش خمیش دایم او قائم الله ساتي
1: امین امین
0: ډیر زیاته مننه کوم ډیر زیاته شکریا سلیم صاحب اوکے جی آی کال را سره ډراپ شو السلام علیکم زما یما گل زادہ وزیر پرمانہ وزیرستان زما سلامون قبول کا او پدی ہلا چی روح جوڑو خوشحال روح سیات سے ربائی ماشاء اللہ سا سوب یا خدا پا کا میسج جانا کر چو سوری اچھی خوشحال سیات بمووی ماشاء اللہ سا سو کل پروگرام دے زئی روح سانا اور مماتا دائیں حافظ سہیل احمد نارتھ نارتھ پلے کا یو نات چوائی قرآن چی دوی تاسو کم یو نات تلک تاسو لک پورا شانو ہے بخن غالم جی السلام علیکم السلام علیکم گورکال میں لاؤشوی دے ساسو دا آواز ہم رازی ہے دا پکی رازی زم آواز ہم تاسو درزی لکہ اس خبری نکوی نوالی نکوی زا لکہ دے دیس مطلب شو تدی حس مطلب نشو آو گل زادہ وزیر سے بو علیکم السلام ډیر زیاته مننه ډیر زیاته شکریا استاد سلامونه موږ ته په سر سترګو قبول خا
2: سر غړې مین په محشر کد دل بر غړې اے هم درد جام کد
0: سلامونه نیکه هیلي احترامات ارمانی وزیرستانه شوال مارکیټ ټنګ आवाज او کې دی او کې جی ډیر زیاته مننه جی شکریا السلام علیکم وعلیکم وعلیکم السلام خورکی تاسو پروگرام کې هر کلی ستړي مشي په خیر علي وایما ډیر زیات مننه زما خور امو سره د ازنا کاسمیټیک پاکستان پروگرام کې د کم زینه خبرې کوي اچھا جی سنا نادان را سره خبرې کوي د خیر آباد نه نو ډیر زیات په خیر علي ورته وایما او زما یا خدای پاکا او صحیح شو
3: ہلو
0: اس درزی ادھر گلک صبر کہا ادھر گلک صبر کہا اس درزی صحیح شو ز بالکل ٹھیک ٹھاک ہم تاسو سنگے الحمدللہ جی الحمدللہ زما تدومر محسوسی کی زما خور منگ تو فرسٹ ٹائم با نکال کرے یا خدا یا پاگل پرون دی مونتا نوزو خدا سنے نمبر دوم رو پا مزا مزا سلو سلو آئی ما آو تا سو پا دی کم بیا غلطی گئی چی دا ولی
3: بھائی گو پیلے دل میں پرگرام اور دل میں پر مزا سلو ما خوابن چاہتا خبری تو ولی میرا دل میں سمجھتا خبری میں پر ایزنا نرو ایسی ماں کا کل پتنیشتا خبری تو
0: نوزا زان بسی بری ریڈیو بری زان تلگو لیو کنا باقی بری اور ادلو چا آیا زما کال تلے دے ریڈیو تا کنے دے تلے مطلب یا تا سلم پتا ہو لگی دا اچھی زما نمبر غلط تے کنا بس خم ہو گل دیٹس گوڈ گوڈ سٹپ موغیستے دے اب اس ان ناؤن نمبر کا سوک زان نخی نو بھی ان ناؤن نمبر بیا بلاک کول ہم پکار ہوئی او سنا دا خبر ده چې زمونږ په خیر آباد کې ګوره پروډکټ هم ملاویږي نو چې تاسو کله هم زمونږ د پروډکټ انتخاب کوئ نو لازمی کولی شي خام نو زم وایم کنه ما ته پته چې نو مو دې استعمال کړی یو به رضان د پر خامخه انتخاب وکړي د کریم انتخاب کولی شي چونکی بلیچ دی صابون دی شیمپو دی فیس واش دی جی ہلو نو زمو چکم دے دغه 30 پروڈکٹ شامل لی د 30 تہ عمر پروڈکٹ شامل لی تاسو بالکل انتخاب کول شی صحیح دا تقریبا زمو با ہفتہ یا د ہفتہ بکی گی یا کی دیش د ہفتے نہ کم یا د ہفتے نہ زیات اچھا زمانوم حسام نے حسام لودی ٹھیک جی بالکل پروگرام کی یادوں ہس ٹینشن مکوئی اس ماتا پتہ لگے رہا پر ماتا پتہ نہیں لگے رہا آج زما خور سنا نادان ہم زمنگ پروگرام اور نماتا بدا سے دزان نسنگ پتہ لگے دا خوستا سو کالو کوستا سو میسج را لن نماتا پتہ لگے دا صحیح شو جی دزان ډیر زیات خیال ساتي چرته مو سي خات اباد خوشاله اوسه اللہ حافظ وعلیکم السلام لو یا خزشی

0: तो हम तेरे हैं कि मोहम्मद से वफा तूने तो हम तेरे हैं, ये जहां चीज है क्या लौह कलम तेरे हैं। आप सुन रहे हैं रेडियो अमन 88.4 की नशिया, हमारे साथ रहे, हमारे साथ रहे।
1: वो जो पत्थर में कीड़ों को पाल सकता है वही कोई रास्ता निकाल सकता है, वो जो कुन फयकून का मालिक है एक वही तो मुसीबतें डाल सकता है। आप सुन रहे हैं रेडियो अमन 88.4 टांग की इस्लामी नशरियात, हमारे साथ रहिएगा।
2: نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وحبيبنا وشفيعنا وسندنا ورحمتنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم

0: जी सही, बिल्कुल उमर गोल के गाचुकम प्रोग्राम के सर मौजूद है लश की बातों से माइक तक नजदीक है ठीक सो जी
1: सही
0: खजी याद आ सके माइक दस रोगला जी खजी अस्सलाम वालेकुम
1: वालेकुम सलाम तारिक भाई सारंग चल रहा
0: है अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक खले बंद सही
1: खैर दा बंद खला सही ठीक ठाक
0: अल्हम्दुलिल्लाह डेर वरज बाद प्रोग्राम तो रोगले
1: बस खुदा सही छे मसरफियात भी का नागे वजे सड़ी सर टाइम मिले
0: खना जी बिल्कुल असे तो खा महा दिगोंदाई बाइस ग्रेड शॉपिंग सेंटर पर बने او تو سارے کی بیزی وے او تو مطلب لگا ہم ہا کسٹمر ار 3 مینو چے دی کون بانی نو بیا ہو مطلب ٹھیک نہیں زکہ چے مطلب کسٹمر بیکال کے وچ تو دی کون بان رہے گا نا
1: صحیح خبر ہے زکہ چے اس ٹیم دے لو برما ول شا لائے وا او دے سب برما
0: بالکل دا ذکر مو ہو کہ چے ماشاءاللہ کا دیر زبردست برما شو کر کے کنا دسے بنور لکی کہ ہن شو بھائی ہور سر سر ډیر داسې لکی چې دلته کې باران نه شوی خیر جی عمر ګل کې درته وای چې نور زندگی شادو
1: ډیر ښه خدای په خیر د سلام منه مان الله
0: خا جی صحیح بالکل پروگرام کې بنن تاسو نه معلومات بالکل کوم چې کم مطلب تاسو کسٹمر دې تر دریمي ایشما کسمنی تاسو نه پراډو خولي اول خو درته وای چې تاسو مطلب کرک سیډي کې د کون مطلب چرته کې د 22 ګریب شاپینګ سنټر په نوم باندې کون دی اډریس یې تاسو وښایي مطلب چې دلته کې راي
1: 22 ګریب شاپینګ سنټر عمر دین پلازا دکان نمبر 12 کرک سیټي
0: اچھا उमरदीन प्लाजे के
1: उमरदीन प्लाजे के
0: शाशा सही घाट और बंद लिखली 22 ग्रेड शॉपिंग सेंटर
1: 22 ग्रेड शॉपिंग सेंटर
0: सही अच्छा दरत हुई है छे मतलब तो सज कम कस्टमर दरमी नन सब टाइम के ज्यादातर मतलब कम प्रोडक्ट उसने उखली और मतलब सब यही आगा कस्टमर सब यही
1: हां सब हो लगा सीजन दा दे हर्बल स्प्रे शवा दे तेल शोल का ना
0: जी
1: लगा दा जरूरत जिंदगी अगदी का ना दे सारा लगा خلق میاں سے شوی یا مثال تا شایو خوری کنا یا چا خرش وی یا چا مسالہ جوڑی کنا غیو بچے

0: It's 5 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM. Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. د ویختانو کلاکړی یو پدوا او ویختانو لا ورکوي یو قدرتي چمک. آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غرزيږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتيږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دي. کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنټیر فرنیچر، چارفای، نایلون مارٹ، مد مقابل گلی گلابی پم، ٹانگ سٹی. رابطہ نمبر 0343-912-1745. بیماری حق دے او علاجی سنت عمل دے.
2: اوس کچیرے تاسو تا داسے امراض بھی چی تاسو ورنا ڈیر پریشان ایو او ڈیر گرزیدلی کڑیدلی ہو
0: نو بالکل مایوسکے گئی ماں. الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحب نا پل علاج ترلاسہ کولے شی.
2: او د نور معلومات دے پارا پدغ نمبر کال کولے شی
0: 0319-55-23-404.
3: आपका अपना रेडियो, रेडियो में 88.4 नेटवर्क.
4: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए. कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार. डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है. सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल. अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर. आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है. तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी. मोबाइल नंबर 0344-93-63-780. व्हाट्सएप नंबर 0342-26-48-435.
5: Radio 88.4. Your station.
6: د ضلع ټانګ د حلقو د پاره د خوشحالۍ زیرې اوس تاسو ته د معیاري علاج د پاره چرته هم د تلو ضرورت نشته. اوس تاسو په خپل هر ټانګ کې د هر قسمه بیماری علاج په اسانه کیدلی شي. مثلا پټو دردونه، جوړونو دردونه، بواسیر، خونی بدی، نواسیر، ګردے کاڼې، تریه کاڼې، جوړونو دردونه، پټو دردونه. د دې نه علاوه د زنانا او مردنا هر قسمه پټو مرضونو علاج هم په اسانه کیدلی شي. نو پتا یاد ساتئ، صحت هم یو میډیکل اسپتال، نور مارکیٹ، پرانا ڈکھانہ گلی، تنگ بازار، ٹانگ. موبائل نمبر 0331-66-32-231. شکریہ.
7: دل سے جو نکلتی ہے دلوں تک جو جاتی ہے, معلومات کو جگاتی ہے, دنیا کا حال بتاتی ہے. یہ وہ آواز ہے جو آپ کے شہر میں آپ کو اپنوں سے ملاتی ہے. یہ آواز ہے جو امن کی ہے. یہ وہ پیغام ہے جو امن ہے. ریڈیو امن 88.4 امن کا پیغام.

0: It's 7 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM. Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. د ویختانو کلاکړي یو په دوا او ویختانو لا ورکوي یو قدرتي چمک چمک. آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غورځيږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتيږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دي. کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنٹیر فرنیچر چارفائی نایلون مارٹ مد مقابل گلی گلابی پم ٹانگ سٹی، رابطہ نمبر 0343-912-1745.
2: छोटा सा ब्रोचर होता है, इसमें आप उसको रीड भी कर सकते हैं, तमाम आइटम इसमें मौजूद होते हैं, ये भी आप इसके साथ ऑर्डर कर सकते हैं। इसके साथ एक बेस क्रीम है और एक इसके साथ इसका पंप आता है। इसको आप थोड़ा सा पानी से गीला करें और आप इसको इजीली आप इसको यूज कर सकते हैं। इसके साथ इसका मिरर भी आ जाता है और इसको आसानी से इसमें लगा होता है, इसको हटा के आप इसको यूज कर सकते हैं।